0: आज हम दुनिया के टॉप 5 देशों में से एक हैं।
1: भारत की मईशत ने साल 2025-26 के दौरान तेजी का रुझान बरकरार रखा है। साल 2024-25 की 7.1% असल जीडीपी के मुकाबले साल 2025-26 के दौरान असल जीडीपी की तरक्की का तखमीना 7.7% है। शुमारियात और प्रोग्राम की हिफाजत की वजारत ने आज माली साल 2025-26 के सालाना अंदाजे के आर्जी आदादोशुमार और इस साल जनवरी से मार्च की सहमाही के अंदाजे जारी किए हैं। वजीर आजम नरेंद्र मोदी ने कहा कि ये भारतीय मईशत के लगातार इस्तेहकाम, इस्लाहात की कामयाबी और 140 करोड़ भारतीयों की सख्त मेहनत की अक्कासी करते हैं। सोशल मीडिया पोस्ट में जनाब मोदी ने कहा कि हुकूमत जिंदगी गुजारने और कारोबार करने में आसानी पैदा करने और नौजवानों के लिए मौके में इजाफा करने में कोई कसर नहीं छोड़ेगी। मरकजी वजीर दाखिला अमित शाह ने कहा है कि स्मार्ट सरहदी प्रोजेक्ट अमलावरी के अपने हतमी मरहले में है। इसमें सरहदों के साथ 7 से 8 हिसास मकामात पर अगले साल पायलट शुरुआत करने की मंसूबाबंदी शामिल है। इन मकामात की हिफाजत बीएसएफ और एसएसबी करती हैं। त्रिपुरा में आज लंकामूरा सरहदी चौकी पर प्रहरी सम्मेलन से खिताब करते हुए जनाब शाह ने कहा कि ये प्रोजेक्ट एडवांस टेक्नोलॉजी, नौजवानों और मुकामी शहरी इंतजामिया को नाकाबिले दरअंदाजी सरहदी बंदोबस्त का एक निजाम वजह करने के जिमन में मरबूत करेगा।
2: हमने तय किया है कि बीएसएफ जहां जहां है, एसएसबी जहां जहां है, वहां पर स्मार्ट बॉर्डर का निर्माण करना और एक चतुष्कोणीय सुरक्षा रणनीति के तहत स्थानीय प्रशासन को साथ में लेते हुए, टेक्नोलॉजी को साथ में लेते हुए सीमाओं को एकदम अभेद बनाना। और ये स्मार्ट बॉर्डर का कंसेप्ट फाइनलाइजेशन के स्टेज पर है। इसका पायलट प्रोजेक्ट आने वाले साल में हम निश्चित रूप से इंट्रोड्यूस कर देंगे। एक साथ देश की अलग अलग सीमाओं पर 7 या 8 जगह पे पायलट प्रोजेक्ट्स दिए जाएंगे।
1: जनाब शाह ने जोर दिया कि हुकूमत त्रिपुरा, मगरबी बंगाल और बिहार के हिस्सा सरहदी हिस्सों में दरअंदाजी या सरहदी रखना के बगैर किसी भी तरह की आबादियाती मुंतकली की इजाजत नहीं देगी। वजीर दाखिला ने मनुष्यात की स्मगलिंग, इंसानों की नाजायज तिजारत और मवेशियों की स्मगलिंग जैसे खतरात को जड़ से खत्म करने की जरूरत पर भी जोर दिया। जनाब शाह ने बड़े पैमाने पर शजरकारी की एक मुहिम में भी शिरकत की और अगार का एक पौधा लगाया। नेपाल के खारजी उमूर के वजीर शिशिर खनाल वजीर खारजा डॉ एस जयशंकर की दावत पर भारत के 3 रोजा दौरे पर आज नई दिल्ली पहुंचे। तीसरे पहर आज नई दिल्ली में मीडिया को तफसीलात बताते हुए वजारत खारजा के तर्जुमान रणधीर जायसवाल ने कहा कि डॉ जयशंकर कल नेपाल के अपने हम मनसब के साथ बातचीत करेंगे। उन्होंने उजागर किया कि भारत का नेपाल के साथ एक जामे एजेंडा है जिसमें तरक्याती ताउन से लेकर तिजारत और सरमायाकारी शामिल हैं। उन्होंने कहा कि भारत नेपाल के साथ कसीर जहती शराकतदारी को मुस्तहकम करना चाहता है। वजारत खारजा ने आज इत्तला दी है कि दिल्ली के मालवीय नगर इलाके में हाल ही में पेश आए आग लगने के हादसे में जान गंवाने वालों में गैर मुल्की शहरियों की तादाद 13 है। नई दिल्ली में मीडिया के सवालों का जवाब देते हुए वजारत खारजा के तर्जुमान रणधीर जायसवाल ने बताया कि महलुकीन में 4 अफराद का ताल्लुक नाइजीरिया से और 3 का ताल्लुक किर्गिस्तान से था, जबकि मोजम्बिक, लाइबेरिया, उज्बेकिस्तान, बांग्लादेश, जमहूरिया कांगो और इराक के 1-1 शहरी की मौत हुई है। भारत रूस ताल्लुकात पर बोलते हुए तर्जुमान ने कहा कि भारत और रूस के दिफाई ताल्लुकात मजबूत हैं जो बरसों से चले आ रहे हैं। भारत और अमरीका के दरमियान तिजारती समझौते पर इजहार ख्याल करते हुए जनाब जायसवाल ने कहा कि अमरीका के आला मुजाकिरातकार अपनी टीम के साथ 1 जून से 4 जून तक भारत में थे। उन्होंने कहा कि बातचीत मुस्बत और तामीरी नौयत की रही। एक दीगर सवाल के जवाब में जनाब जायसवाल ने कहा कि इस साल अब तक 1076 भारतीय शहरियों को अमरीका से मुल्क बदर किया गया है, जबकि यही तादाद पिछले साल 3567 थी। भारत में गैर मुल्की शहरियों के बारे में बात करते हुए तर्जुमान ने कहा कि मुल्क में गैर कानूनी तौर पर रह रहे लोगों से निमटने के बारे में कवानीन मौजूद हैं। रूस के सदर व्लादिमीर पुतिन ने नई दिल्ली को रूस के 5वीं नस्ल के स्टेल्थ तैयारे सुखोई SU-57 की पेशकश की है और इन तैयारों को भारत में मुश्तरका तौर पर तैयार करने की तजवीज रखी है। ये पेशकश दोनों मुल्कों के दरमियान मजबूत स्ट्रेटेजिक साझेदारी की अक्कासी करती है। सेंट पीटर्सबर्ग इक्तसादी फोरम के तनाजुर में कल रात सरकर्दा न्यूज एजेंसियों के सरबराहान से बातचीत करते हुए जनाब पुतिन ने कहा कि मॉस्को अब भी SU-57 तैयारा प्रोग्राम में نئی دلی کی شرکت کا خواہش مند ہے. جناب پوتن نے انٹیگریٹڈ فضائی دفاعی نظام اور اس سے متعلق ہارڈ ویئر سمیت دیگر اہم دفاعی پلیٹ فارمز پر بھارت کے ساتھ اشتراک کرنے کی روس کی تیاری کا اظہار کیا ہے. بھارت روسی ساخت کے S-400 میزائل نظام کے ممکنہ کلیدی پرزے کے ساتھ اپنے دفاعی نظام سدرشن چکر کو سودیشی طرز پر تیار کر رہا ہے. یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں. بھارت نے آج پاکستان کے ساتھ سخت احتجاج درج کرایا ہے اور پاکستان کے ان منصوبوں پر شدید اعتراض کیا ہے جس کے تحت وہ پاکستان کی جانب سے غیر قانونی اور جبرن قبضہ کیے ہوئے بھارتی علاقے نام نہاد گلگت بلتستان میں عام انتخابات کرانے کا منصوبہ رکھتا ہے. یہ انتخابات اس ماہ کی 7 تاریخ کو ہونے ہیں. بھارت نے اپنے واضح موقف کو دہرایا ہے کہ نام نہاد گلگت بلتستان سمیت جموں کشمیر اور لداخ کا مکمل مرکزی خطہ بھارت کا اٹوٹ اور ناقابل تسخیر حصہ ہے, کیونکہ سال 1947 میں جموں کشمیر کا بھارت میں مکمل قانونی اور ناقابل واپسی الحاق ہوا تھا. امور خارجہ کی وزارت نے ایک بیان میں کہا کہ پاکستان کی اس طرح کی کوششیں ان بنیادی مسائل کو نہیں چھپا سکتی جن میں انسانی حقوق کی سنگین خلاف ورزیاں, سیاسی جبر, معاشی استحصال اور پاکستان کے غیر قانونی قبضے والے علاقوں میں آزادی سے محرومی شامل ہے. نئی دلی نے پاکستان کے غیر قانونی قبضے والے علاقوں میں کسی بھی بنیادی یا انتظامی تبدیلی کی کوشش کو واضح طور پر مسترد کر دیا ہے. بھارت نے زور دے کر کہا ہے کہ اس طرح کے اقدامات ان حقائق کو چھپا نہیں سکتے کہ پاکستان اب بھی غیر قانونی طور پر بھارتی علاقوں پر قابض ہے جنہیں خالی کرنا ہوگا. دلی کی وزیر اعلی ریکھا گپتا نے آج دلی سیکرٹریٹ میں ایک اعلی سطحی میٹنگ کی صدارت کی. دلی کے وزیر آشیش سود, دلی پولیس, دلی فائر سروسز, دلی کی میونسپل کارپوریشن, دلی ڈیولپمنٹ اتھارٹی اور دیگر محکموں کے سینئر افسران میٹنگ میں موجود تھے. میٹنگ کے بارے میں میڈیا کو تفصیلات بتاتے ہوئے جناب سود نے کہا کہ وزیر اعلی نے غیر قانونی تعمیرات, فائر سیفٹی کے اصولوں کی خلاف ورزیوں اور انتظامی لاپرواہی سے پیش آئے حالیہ المناک حادثے پر تشویش کا اظہار کیا ہے. وزیر موصوف نے کہا کہ حکومت نے آفات سے نمٹنے سے متعلق ایکٹ 2005 کی مختلف دفعات کو مؤثر طریقے سے نافذ کرنے کا فیصلہ کیا ہے. انہوں نے کہا کہ اگر رہائشی یا تجارتی عمارتوں کے مالکان اس قانون کے تحت قصوروار پائے جاتے ہیں تو انہیں جرمانوں کے ساتھ ساتھ قید کی سزا کا بھی سامنا کرنا پڑ سکتا ہے. جناب سود نے کہا کہ مستقبل میں ڈی ایمز کو اپنے ضلع میں کام کرنے والے کسی بھی محکمے کے افسران کی جواب دہی طے کرنے کا اختیار حاصل ہوگا. وہ ضرورت پڑنے پر محکمہ جاتی کارروائی کی سفارش, ایف آئی آر درج کرنے اور وجہ بتاؤ نوٹسیں جاری کر سکیں گے. گوہاٹی میں حلف برداری کی ایک تقریب میں 12 نئے کابینی وزراء کو شامل کرتے ہوئے آج آسام کی وزراء کونسل میں توسیع کی گئی. گورنر لکشمن پرساد آچاریہ نے نئے وزراء کو عہدے اور رازداری کا حلف دلایا. آسام کی وزراء کی کونسل کی تعداد اب بڑھ کر 17 ہو گئی ہے. آئین کے تحت آسام میں وزیر اعلی سمیت زیادہ سے زیادہ 19 وزراء ہو سکتے ہیں. پیٹرولیم اور قدرتی گیس کے وزیر ہردیپ سنگھ پوری نے آج اعلان کیا کہ انڈمان جزائر کے مشرقی ساحل سے تقریباً 15 کلومیٹر دور سری وجے پورم 3 کے مقام پر قدرتی گیس دریافت ہوئی ہے. سوشل میڈیا پوسٹ میں جناب پوری نے کہا کہ یہ دریافت بحیرہ انڈمان کے توانائی کے وسیع امکانات کو واضح کرتی ہے اور اس تاس میں جاری جستجو کی مہم میں ایک اور کامیابی کو نمایاں کرتی ہے. پدم ایوارڈز 2027 کے لیے نامزدگی کا عمل اگلے ماہ کی 31 تاریخ تک جاری رہے گا. وزارت داخلہ نے کہا کہ پدم ایوارڈز کے لیے نامزدگی اور سفارشات کا عمل جو 15 مارچ کو شروع ہوا تھا صرف راشٹریہ پرسکار پورٹل پر آن لائن طریقے سے موصول نامزدگیوں کے ذریعے جاری رہے گا. وزارت نے سلسلے میں شہریوں سے خود نامزدگی سمیت نامزدگیاں اور سفارشات داخل کرنے کی اپیل کی ہے. ثانوی تعلیم کے مرکزی بورڈ سی بی ایس ای نے نتائج کے اعلان کے بعد اپنے پورٹل پر ہوئے منصوبہ بند سائبر حملوں کے بارے میں دلی پولیس میں شکایت درج کرائی ہے. 12ویں جماعت کے امیدواروں کے جوابی پرچوں کے ویریفیکیشن اور دوبارہ جانچ کے لیے یہ پورٹل 2 جون کو شروع کیا گیا تھا. سی بی ایس ای نے کہا کہ گزشتہ 3 دن کے دوران پورٹل پر متعدد منصوبہ بند سائبر حملے ہوئے ہیں, تاہم ان حملوں کو 24 گھنٹے 7 دن کی لگاتار نگرانی اور جوابی میکینزم کے ذریعے ناکام بنا دیا گیا. اس دوران آئی آئی ٹی کانپور, آئی آئی ٹی مدراس اور دیگر مرکزی حکومت کی ایجنسیوں کی سائبر سیکیورٹی ٹیموں کی مدد حاصل رہی. بھارتی محکمہ موسمیات نے کہا ہے کہ جنوب مغربی مانسون مغربی وسطی اور مغربی وسطی بحیرہ عرب, گوا کے حصوں اور کرناٹک کے علاقوں میں مزید آگے بڑھ گیا ہے. اس طرح کی صورتحال تمل ناڈو اور جنوب مغربی خلیج بنگال میں بھی جاری ہے. محکمہ موسمیات نے پیشگوئی کی ہے کہ جنوب مغربی مانسون کے وسطی بحیرہ عرب، کرناٹک، مہاراشٹر اور آندھرا پردیش کے مزید حصوں کے ساتھ ساتھ گوا، تمل ناڈو اور جنوب مغربی خلیج بنگال کے باقی حصوں میں بھی آگے بڑھنے کے لیے صورتحال موافق ہے. موسمیات کی ایجنسی نے یہ بھی کہا ہے کہ آئندہ 2 سے 3 دن کے دوران اسی طرح کی صورتحال مغربی وسطی، مشرقی وسطی اور شمال مشرقی خلیج بنگال کے علاقوں کے ساتھ ساتھ شمال مشرقی ریاستوں کے کچھ حصوں میں بھی جاری رہنے کی توقع ہے. ہاکی میں بھارت نے آج جاپان کے شہر کاکامی گہارا میں کھیلے گئے مردوں کے انڈر 18 ایشیا کپ 2026 کے سیمی فائنل میں پاکستان کو 3-5 سے ہرا دیا، جہاں بھارت کا مقابلہ میزبان جاپان سے ہوگا. اور آخر میں خاص خبریں ایک بار پھر. وزیراعظم نریندر مودی نے آج سورت اور دمن میں بہت سے ترقیاتی پروجیکٹوں کا آغاز کیا. وزیراعظم نریندر مودی نے توانائی کے شعبے میں خود کفالت پر زور دیا ہے. انہوں نے کہا کہ اقتصادی پیش رفت کو متوازن کر کے نیز ماحولیاتی تحفظ کے ذریعے بھارت سبز مستقبل کی جانب فعال طور پر قیادت کر رہا ہے. معیشت میں مضبوط رجحان کے نتیجے میں سال 2025-26 میں ملک کی جی ڈی پی کی پیش رفت 7.7% رکھی گئی ہے. وزیر داخلہ امت شاہ نے کہا ہے کہ اسمارٹ سرحدی پروجیکٹ عمل آوری کے اپنے حتمی مرحلے میں ہے. اس 7 سرحدی مقامات پر اگلے سال پائلٹ شروعات متعارف کرائی جائے گی. اور جنوب مغربی مانسون بحیرہ عرب، گوا اور کرناٹک کے مزید حصوں میں پیش رفت کر رہا ہے. اس کے ساتھ ہی آکاشوانی سے خبروں کا یہ بلٹن ختم ہوا.
3: یہ آکاشوانی کا رامپور کیندر ہے. راتری کے 9:30 ہوئے ہیں. میڈیا ویو 336.7 میٹر یعنی 891 کلو ہرٹس اور ایف ایم 102.9 میگا ہرٹس پر آپ سن رہے ہیں اس سمے ہماری دوسری سبھا کے پرسارن. اب پرستوت ہے کھیل گتیویدھیوں پر آدھارت آکاشوانی رامپور کی پرستوتی کاریکرم اسپورٹس راؤنڈ اپ, اور پرستوتی ہے اودھیش کمار گوتم کی.
4: اسپورٹس راؤنڈ اپ.
5: سبھی کھیل پریمیوں کو اودھیش گوتم کا نمسکار. سواگت ہے آکاشوانی رامپور کے کھیل کاریکرم اسپورٹس راؤنڈ اپ میں, جہاں ہم بات کریں گے کھیل جگت کی وبھن گتیویدھیوں کی. اٹھائیس مارچ سے شروع ہوا آئی پی ایل کا 19th سنسکرن 31 مئی کو اپنے پورے شباب پر آ کر سمپن ہوا. اس سیزن کا سب سے بڑا آکرشن رہا 31 مئی کو احمد آباد کے نریندر مودی اسٹیڈیم میں کھیلا گیا مہا مقابلہ. خطابی بھڑت تھی رائل چیلنجرز بنگلورو اور گجرات ٹائٹنز کے بیچ. آر سی بی نے اس بار بھی اپنا دبدبا قائم رکھا اور شاندار کھیل کا پردرشن کرتے ہوئے لگاتار دوسری بار آئی پی ایل کی چمچماتی ٹرافی اپنے نام کر لی. آئیے سنتے ہیں ایک خاص رپورٹ.
6: لال اور سنہرے رنگ میں ڈوبا احمد آباد, 90,000 سے زیادہ درشکوں سے کھچا کھچ بھرے نریندر مودی اسٹیڈیم میں ایسا لگ رہا تھا مانو مقابلہ گجرات نہیں بلکہ بنگلورو کے گھریلو میدان پر کھیلا جا رہا ہو. فائنل میں ٹاس جیت کر پہلے گیند بازی کرنے اتری آر سی بی نے شروعات سے ہی میچ پر پکڑ بنا لی. جوش ہیزل وڈ نے کپتان شبمن گل کو پویلین بھیجا تو بھونیشور کمار نے سائی سدرشن کا وکٹ لے کر گجرات کو شروعاتی جھٹکا دیا. رسیق سلام, بھونیشور اور ہیزل وڈ کی شاندار گیند بازی کے سامنے گجرات کی بلے بازی بکھرتی نظر آئی. واشنگٹن سندر کے ناباد اردھ شتک کی بدولت گجرات ٹائٹنز 20 اوور میں 155 رن تک پہنچ سکی. 156 رن کے لکش کا پیچھا کرنے اتری آر سی بی نے وسفوٹک شروعات کی. وینکٹیش ائیر نے تیز رن بٹورتے ہوئے میچ کا رخ طے کر دیا, جبکہ دوسری اور وراٹ کوہلی نے انوبھو اور دھیرے کا شاندار مشرن دکھایا. حالانکہ راشد خان نے 2 وکٹ لے کر گجرات کی امیدیں جگائی, لیکن وراٹ کوہلی اور ٹیم ڈیوڈ نے سیم کے ساتھ پاری کو آگے بڑھایا. کوہلی نے محض 25 گیندوں میں اپنے آئی پی ایل کریئر کا سب سے تیز اردھ شتک پورا کیا. ایک سمے شبمن گل نے ان کا کیچ لپکنے کا دعویٰ کیا, لیکن ٹی وی امپائر نے اسے ناٹ آؤٹ قرار دیا. और आरसीबी को राहत मिली। इसके बाद विराट ने कोई गलती नहीं की। 18वें ओवर की आखिरी गेंद पर लंबा छक्का लगाकर कोहली ने आरसीबी को लगातार दूसरी बार आईपीएल चैंपियन बना दिया। जैसे ही विजयी रन आए, पूरा स्टेडियम विराट विराट के नारों से गूंज उठा। 18 साल की जर्सी, 18 साल का सफर और अब लगातार दो आईपीएल खिताब। अहमदाबाद की ये रात सिर्फ आरसीबी की जीत नहीं बल्कि विराट कोहली की विरासत का एक और सुनहरा अध्याय बन गई।
5: आईपीएल 2026 का समापन रॉयल चैलेंजर्स बेंगलुरु की ऐतिहासिक खिताबी जीत के साथ हुआ, लेकिन सीजन के अवार्ड्स में सबसे ज्यादा चमक बिखेरी आरसीबी के 15 वर्षीय युवा बल्लेबाज वैभव सूर्यवंशी ने, जिन्होंने एक नहीं बल्कि 5 पुरस्कार अपने नाम किए।
6: आईपीएल 2026, जहां एक ओर आरसीबी ने लगातार दूसरी बार चैंपियन बनकर इतिहास रचा, वहीं दूसरी ओर एक किशोर बल्लेबाज ने पूरे टूर्नामेंट को अपने नाम कर लिया। राजस्थान रॉयल्स के युवा सनसनी वैभव सूर्यवंशी इस सीजन के सबसे बड़े सितारे बनकर उभरे। महज 15 साल की उम्र में वैभव ने 776 रन बनाकर ऑरेंज कैप हासिल की और टूर्नामेंट के सर्वश्रेष्ठ बल्लेबाज साबित हुए। यही नहीं, उन्हें मोस्ट वैल्यूएबल प्लेयर और इमर्जिंग प्लेयर ऑफ द टूर्नामेंट भी चुना गया। 71 छक्कों के साथ उन्होंने सबसे ज्यादा सिक्स लगाने का रिकॉर्ड बनाया, जबकि 237.31 के विस्फोटक स्ट्राइक रेट के लिए भी सम्मानित किए गए। गेंदबाजी में गुजरात टाइटंस के कगिसो रबाड़ा ने 29 विकेट लेकर पर्पल कैप अपने नाम की। उनके ही साथी मोहम्मद सिराज ने पूरे सीजन में 172 डॉट गेंदे फेंक कर नया कीर्तिमान बनाया। साई सुदर्शन ने सर्वाधिक 75 चौके लगाए, जबकि कोलकाता नाइट राइडर्स के मनीष पांडे को बेस्ट कैच अवार्ड मिला। वहीं पंजाब किंग्स को फेयर प्ले अवार्ड से सम्मानित किया गया। आईपीएल 2026 ने एक बार फिर साबित किया कि ये सिर्फ चैंपियन बनाने का मंच नहीं बल्कि भविष्य के सितारों को दुनिया के सामने लाने का सबसे बड़ा मंच भी है। सिर्फ 15 साल की उम्र में राजस्थान रॉयल्स के वैभव सूर्यवंशी ने ऐसा सीजन खेला जिसे क्रिकेट विशेषज्ञ आईपीएल इतिहास के सबसे प्रभावशाली व्यक्तिगत प्रदर्शनों में गिन रहे हैं। ऑरेंज कैप से लेकर 1000 रन और सबसे ज्यादा छक्कों तक हर रिकॉर्ड पर वैभव की छाप दिखाई दी। राजस्थान रॉयल्स लंबे समय से युवा प्रतिभाओं को मंच देने के लिए जानी जाती है। संजू सैमसन, यशस्वी जायसवाल और रियान पराग जैसे खिलाड़ी इसी मंच से निकले, लेकिन आईपीएल 2026 में 15 वर्षीय वैभव सूर्यवंशी ने जो किया उसने सभी पूर्व रिकॉर्ड पीछे छोड़ दिए। सिर्फ 16 पारियों में 776 रन, औसत 48.50 और स्ट्राइक रेट 237.31, 327 गेंदों में 135 बाउंड्री हिट्स और रिकॉर्ड 72 छक्के, पूरे सीजन में 6 बार 50 से ज्यादा का स्कोर और एक विस्फोटक 36 गेंदों का शतक। इतिहास में इससे पहले केवल 4 बल्लेबाज ही किसी आईपीएल सीजन में उनसे ज्यादा रन बना सके थे। वैभव की सबसे बड़ी ताकत बनी पावर प्ले। 776 में से 521 रन उन्होंने पहले 6 ओवरों में बनाए। ये आईपीएल इतिहास में किसी भी बल्लेबाज द्वारा पावर प्ले में बनाए गए सबसे ज्यादा रन है। उन्होंने अकेले पावर प्ले में 46 छक्के लगाए। दिलचस्प बात यह है कि आईपीएल 2026 में वैभव ने पावर प्ले में जितने छक्के लगाए उससे कम छक्के 5 टीमों ने पूरे सीजन में लगाए। छक्कों की बात करें तो वैभव ने क्रिस गेल का 14 साल पुराना रिकॉर्ड तोड़ दिया। गेल ने 2012 में 59 छक्के लगाए थे, वैभव ने 2026 में 72 छक्के जड़ दिए, हर 4.5 गेंद पर एक छक्का। यह आईपीएल इतिहास का सबसे विस्फोटक सिक्स हिटिंग सीजन बन गया। सूर्यवंशी ने सिर्फ रन नहीं बनाए बल्कि रिकॉर्ड्स की नई किताब लिख दी। वो आईपीएल इतिहास में सबसे कम उम्र में ऑरेंज कैप जीतने वाले बल्लेबाज बने। सिर्फ 23 पारियों में 1000 आईपीएल रन पूरे कर सबसे तेज भारतीय बल्लेबाज बनने का रिकॉर्ड भी अपने नाम किया। 440 गेंदों में 1000 रन का आंकड़ा छूकर उन्होंने आंद्रे रसेल का रिकॉर्ड भी तोड़ दिया। दुनिया के सर्वश्रेष्ठ गेंदबाज भी वैभव के सामने बेबस नजर आए। जसप्रीत बुमराह, पैट कमिंस, जोश हेजलवुड, मिचेल स्टार्क और मैट हेनरी जैसे गेंदबाजों की पहली गेंद पर उन्होंने चौका या छक्का लगाया। तेज गेंदबाजों के खिलाफ 239 की स्ट्राइक रेट और स्पिनरों के खिलाफ 228 की स्ट्राइक रेट उनके दबदबे को दर्शाती है। फाइनल से पहले शुभमन गिल और साई सुदर्शन के पास ऑरेंज कैप की दौड़ में वैभव को पीछे छोड़ने का मौका था, लेकिन दोनों बल्लेबाज पावर प्ले में ही आउट हो गए और 15 साल के इस बल्लेबाज ने 776 रन के साथ आईपीएल 2026 का